0: अपने आप को स्ट्रेस से निकालें। ईद का सबसे बड़ा फलसफा ये भी है कि ये आपको स्ट्रेस से निकालती है, ये आपको डिप्रेशन से निकालती है, ये ईद आपको टेंशन से निकालती है, ये हाई ब्लड प्रेशर जो होता कभी किसी को देखकर गुस्से में, ये उससे निकालती है। सबका इलाज अल्लाह की रजा है। अल्लाह पाक अपने हबीब मुकर्रम सल्लल्लाहु अलैहि वसल्लम के तुफैल सैयदना इब्राहीम अलैहिस्सलाम, सैयदना इस्माईल अलैहिस्सलाम का इल्मी, रूहानी, हुब्बी, इश्की, एतिकादी, तौहीदी फैज़ान ताजदार कायनात के तुफैल हमें अता फरमाए। पूरी दुनिया में अमन हो, पूरी दुनिया अमन का गहवारा हो, हर सू अमन का गहवारा हो। अल्लाह पाक मज़लूमीन अहले फ़िलिस्तीन की मदद फरमाए, मज़लूम मुसलमानों की मदद फरमाए। बमा अलैना।
1: सामिन कराम, अभी आपने मुफ्ती मोहम्मद इसहाक़ कादरी रज़वी दामत बरकातुहुमुल आलिया की ज़बानी खुतबा वाज सुना। आइए अब खुतबा सुनते हैं नमाज ईद का जो जुमा मस्जिद पोटली में सुबह मुनाकिद हुई।
2: अल्लाहु अकबर, अल्लाहु अकबर, ला इलाहा इल्लल्लाह, वल्लाहु अकबर, अल्लाहु अकबर, वलिल्लाहिल हम्द। الله أكبر كلما حج حاج واعتمر الله أكبر كلما هلل وكبر الله أكبر الله أكبر كلما طاف طائف وقبل الحجر الله أكبر الله أكبر كلما وقف بعرفات ومزدلفة ونحر الله أكبر الله أكبر الله أكبر بسم الله الرحمن الرحيم الحمد لله القوي الغالب الولي الطالب الباعث المانح السالب عالم الكائن والبائن والزائل والزاهب يسبح الآفل والمائل والطالع والغارب ويوحد الناطق والصامت والجامد والذائب يضرب بعدله الساكن ويسكن بفضله الضارب لا إله إلا الله والله أكبر الله أكبر ولله الحمد حكيم أظهر بديع حكمه والعجائب في ترتيب تركيب هذه القوالب خلق مخا وعظما وعددا وعروقا ولحما وجلدا وشعرا ودما بنظم مؤتلف متراكب من ماء دافق يخرج من بين الصلب والترائب لا إله إلا الله والله أكبر الله أكبر ولله الحمد كريم بسط لخلقه بساط كرمه والمواهب ينزل في كل ليلة إلى سماء الدنيا وينادي هل من مستغفر هل من تائب هل من طالب حاجة فأنيله المطالب فلو رأيت الخدام قياما على الأقدام وقد جادوا بالدموع السواكب والقوم بين نادم وتائب وخائف لنفسه يعاتب أين من الذنوب إليه أينها من الذنوب إليه هارب فلا يزالون في الاستغفار حتى يكف كف النهار ذيول الغياهب فيعوذون وقد فازوا بالمطلوب وأدركوا رضا المحبوب وأدركوا رضا المحبوب وأدركوا رضا المحبوب ولم يعد أحد من القوم وهو خائب لا إله إلا الله والله أكبر الله أكبر ولله الحمد فسبحانه وتعالى من ملك أوجد نور نبيه محمد المصطفى صلى الله عليه وسلم من نوره قبل أن يخلق آدم من الطين اللازب وعرض فخره على الأشياء وقال هذا سيد الأنبياء وأجل الأسفياء وأكرم الحبائب اللهم صل وسلم وبارك عليه وعلى آله وأصحابه أما بعد فأعوذ بالله من الشيطان الرجيم